0: 2026, India secures world number one rank jointly with other countries. IMD forecasts heavy rainfall over northeast India, West Bengal and Bihar during next 2 to 3 days. US launches fresh strikes on Iran. And Yannick Sinner beats Alexander Zverev to retain Wimbledon men's singles title. And with that, we end the morning news. Have a nice day.
1: आकाशवाणी से पेश है खबरनामा। आदाब, खबरनामे के साथ मैं असलम बेग। पहले इस वक्त की खास खास खबरें। मगरबी बंगाल असेंबली ने जराइम की रोकथाम के लिए जो नए कवानीन मंजूर किए थे वो आज से रियासत भर में लागू हो गए हैं। इसरो ने गगनयान अमले के मॉड्यूल निज़ाम के कामयाब तजर्बे किए हैं। 5 भारतीय तलबा ने 56वें बैन अलावामी फिजिक्स ओलंपियाड 2026 में सोने के तमगे जीते हैं। भारत के महकमे मौसमियात ने शिमाल मशरकी भारत, मगरबी बंगाल और बिहार में अगले 2 से 3 दिन के दौरान शदीद बारिश की पेशगोई की है। अमेरिका ने ईरान पर ताज़ा हमले किए हैं और यानिक सिनर ने अलेक्जेंडर ज़्वेरेव को हराकर विंबलडन मर्दों के सिंगल्स का खिताब अपने पास बरकरार रखा है। अब खबरें तफसील से। मगरबी बंगाल असेंबली ने जराइम की रोकथाम के लिए जो 3 कवानीन मंजूर किए थे वो रियासत में आज से लागू हो गए हैं। रियासत के गवर्नर ने समाज मुखालिफ सरगर्मियों पर काबू पाने के इस बिल को अपनी मंजूरी दे दी है। इस साल जून में मगरबी बंगाल असेंबली ने जराइम की रोकथाम के हंगामी बिलों को मंजूरी दी थी। इन कवानीन में मगरबी बंगाल अवामी हिफाजत और समाज मुखालिफ सरगर्मियों पर काबू पाने से मुतालिक बिल 2026 और मगरबी बंगाल में नज्म व नसक बरकरार रखने से मुतालिक तरमीमी बिल 2026 शामिल है। तफसील हमारे नामा निगार से।
2: मगरबी बंगाल अवामी हिफाजत और समाज मुखालिफ सरगर्मियों पर काबू पाने से मुतालिक कानून 2026 के तहत समाज मुखालिफ सरगर्मियों में मुलविस कोई शख्स या वो शख्स जो मुस्तकबिल में इस तरह की सरगर्मियों में मुलविस हो सकता हो उसे रोकथाम के लिए हिरासत में रखा जा सकता है। इस तरह के किसी भी शख्स को ज्यादा से ज्यादा 1 साल तक के लिए हिरासत में रखा जा सकता है। रियासती सरकार ने कहा है कि इस नए कानून से समाज मुखालिफ सरगर्मियों, फसादात, पुलिस अमले पर हमलों और मुनज्जम जराइम की रोकथाम के लिए फौरी और सख्त कार्रवाई की जा सकेगी। वज़ीर आला सुविंदु अधिकारी ने इससे पहले कहा था कि मुजाहिरों के नाम पर तशद्दुद या अवामी नज़्म व नस्क में रखना अंदाजी हरगिज बर्दाश्त नहीं की जाएगी। उन्होंने ये उम्मीद भी जाहिर की कि यह नया कानून खवातीन और बच्चों की हिफाजत और सलामती को यकीनी बनाने में अहम रोल अदा करेगा। कोलकाता से संदीपन दास गुप्ता की रिपोर्ट के साथ खबरनामे के लिए मैं असदुल्ला।
1: 5 भारतीय तलबा ने 56वें बैन अलावामी फिजिक्स ओलंपियाड 2026 में सोने के तमगे जीते हैं। ये मुकाबले कोलंबिया के बुकारामांगा शहर में इस महीने की 4 से 12 तारीख के दरमियान मुनाकद किए गए। ये गैर मामूली कारकर्दगी अंजाम देकर बैन अलावामी सतह पर साइंस की तालीम और महारत के मैदान में भारत ने एक बार फिर अपने बढ़ते हुए कद का मुजाहरा किया है। एक रिपोर्ट।
2: तबीयात के 56वें बैन अलावामी ओलंपियाड में इन नौजवान माहिरीन तबीयात ने इस गैर मामूली कारकर्दगी का मुजाहरा करके कौम का सर फख्र से बुलंद किया है। तलाई तमगा जीतने वाले इन नौजवानों के नाम हैं पुणे के कंशिक जैन, इंदौर के रिधर्श आनंद बंदाले, नई दिल्ली के रिशित गर्ग, मुंबई के श्रेष्ठ सूर्या और अहमदाबाद के सावित्र जोशी। इन मुकाबलों में 87 मुल्कों के 381 तलबा ने हिस्सा लिया जबकि भारत ने रूस, चीन, कजाकिस्तान, जुनूबी कोरिया और ताइवान के साथ मिलकर पहला मकाम हासिल किया है। इस हुसूलियाबी से भारत के ओलंपियाड प्रोग्राम की ताकत का अंदाजा होता है जिसकी क्यादत साइंसी तालीम के होमी भाभा मरकज ने की जो बुनियादी तहकीक के टाटा इंस्टीट्यूट का एक कौमी मरकज है। सोमिया शारन की रिपोर्ट के साथ खबरनामे के लिए मैं असदुल्ला।
1: मरकजी वजीर दाखिला अमित शाह इंटरपोल के डिजिटल फोरेंसिक माहिरीन के ग्रुप की 11वीं मीटिंग की इफ्तिताही तकरीब में शिरकत करेंगे। इस तकरीब के साथ जराइम के तहकीकारों का पहला बैन अलावामी मुकाबला और समिट भी मुनक़िद होगा। ये तकरीब आज गांधीनगर में फोरेंसिक उलूम की कौमी यूनिवर्सिटी के कैंपस में मुनक़िद होगी। इस बावकार आलमी फोरम में जिसकी मेज़बानी भारत 2022 से दूसरी बार कर रहा है आला शख्सियतें शिरकत करेंगी जिसमें वजीर आला भूपेंद्र यादव, भूपेंद्र पटेल, नायब वजीर आला हर्ष सांघवी और 47 मुल्कों के कानून नाफिज करने वाले मंदूबीन शामिल हैं। एक रिपोर्ट।
2: جناب شاہ اس تقریب کے دوران مہارت کے 3 سرکردہ مرکزوں کا آغاز کریں گے، جس میں مصنوعی ذہانت کی مدد سے جرائم کی تفتیش، موقع واردات کی دیکھ بھال اور بھارت کے پہلے میڈیا فورنسک مرکز پر توجہ دی جائے گی۔ وہ ملکی میں تیار کی گئی ایشیا کی پہلی سائبر فورنسک تفتیشی وین اور ملکی میں تیار کی گئی موبائل لیبارٹری کا بھی آغاز کریں گے، جو موقع واردات پر شواہد بر وقت اکٹھا کرنے کی صلاحیت کی حامل ہے۔ اس تقریب کی خاص بات یہ ہے کہ اعلیٰ تکنیک سے متعلق نمائش بھی، جس میں گوگل سمیت دنیا کے 30 سے زیادہ بڑے ملکوں کے جدید ترین سائبر سیکیورٹی ٹولز بھی شامل ہیں۔ وزیر داخلہ دوپہر بعد سیکار سے سمردھی کا خاکہ پیش کریں گے، وہ دھیگم کا دورہ کریں گے اور امرت مہوتسو تقریبات کے دوران سبزیوں کے ایک نئے تعمیر شدہ اے پی ایم سی احاطے کو عوام کے لیے وقف کریں گے۔ احمد آباد سے اپرنا کھنڈ کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں اسد اللہ۔
1: یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ وزیر دفاع راجناتھ سنگھ، سڑک ٹرانسپورٹ اور شاہراہوں کے مرکزی وزیر نتن گڈکری، اتر پردیش کے وزیر اعلیٰ یوگی آدتیہ ناتھ کے ہمراہ آج دوپہر لکھنؤ کانپور ایکسپریس وے کا افتتاح کریں گے۔ وہ اناؤ میں 49 کلومیٹر تک ایکسپریس وے کا معائنہ کریں گے۔ بھارت کی دوسری سب سے طویل کوریڈور کے ساتھ 63 کلومیٹر 6 لین والے لکھنؤ کانپور ایکسپریس وے بھی ملک کا پہلا ایکسپریس وے ہے، جسے آٹومیٹک اور جدید مشین اور جدید تعمیراتی ٹیکنالوجی سے تیار کیا گیا ہے۔ بھوپال میں آج مدھیہ پردیش ٹیکنالوجی ترقی کا تیسرا اجلاس ایم پی ٹیک گروتھ کنکلیو سوئم منعقد کیا جائے گا۔ ڈاکٹر موہن یادو اس تقریب کا افتتاح کریں گے۔ اس مکمل اجلاس میں اصل توجہ صلاحیت کے عالمی مرکزوں، ڈیٹا مرکزوں اور سیمی کنڈکٹر شعبے کے فروغ پر مرکوز کی جائے گی۔ ڈاکٹر یادو ٹیکنالوجی پر مبنی صنعتی ترقی سے متعلق ریاستی سرکار کے خاکے کی بھی جانکاری دیں گے۔ وہ سرمایہ کاری اور نئے پروجیکٹوں پر بات چیت کے لیے سرکردہ صنعت کاروں میں سے ہر ایک کے ساتھ الگ الگ ملاقاتیں کریں گے۔ اس اجلاس میں بھارت اور بیرونی ملکوں کی ٹیکنالوجی کی سرکردہ کمپنیوں کے نمائندے، سرمایہ کار، اسٹارٹ اپس، صنعتی ادارے اور تعلیمی ادارے یکجا ہوں گے۔ بہار میں آج ہیلی کاپٹر کے ذریعے فضائی سیاحتی خدمات شروع کی جا رہی ہیں۔ وزیراعلیٰ سمراٹ چودھری پٹنہ سے اس اسکیم کا آغاز کریں گے۔ اس اسکیم کے پہلے مرحلے کے تحت جن مقامات کو شامل کیا گیا ہے ان میں مغربی چمپارن ضلع میں والمیکی نگر، کیمور ضلع میں ماں مندیشوری اور نالندہ ضلع میں راجگیر شامل ہیں۔ ایک رپورٹ۔
2: سیاحت اور شہری ہوا بازی کے محکمے کے ذریعے یہ خدمات مشترکہ طور پر شروع کی جائیں گی۔ عوام آن لائن بکنگ کر سکتے ہیں۔ اس اسکیم کے تحت ریاستی سرکار کی طرف سے مالی امداد کے ساتھ سیاح رعایتی کرایوں پر ٹکٹ بک کر سکتے ہیں۔ ریاستی سرکار فی ٹکٹ پر 15,422 روپے کی سبسڈی فراہم کرے گی۔ ہیلی کاپٹر سیاحت خدمات 18 جولائی کو شروع ہوں گی، جو ہر ہفتے اور اتوار کے روز فراہم کی جائیں گی۔ پٹنہ سے سویتا پاریخ کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں اسد اللہ۔
1: بھارت کے خلائی تحقیق کے ادارے اسرو نے گگنیان عملے کے ماڈیول نظام کے کامیاب تجربات کیے ہیں۔ پہلے تجربے کا تعلق خلائی طیارے کے سمندر میں اترنے کے بعد عملے ماڈیول کے لیے عمودی پوزیشن کو یقینی بنانا ہے، جو عملے کے تحفظ کی ضرورتوں کے لیے اہم سمجھا جاتا ہے۔ بھارت کے محکمہ موسمیات IMD نے اگلے 2 سے 3 دن کے دوران